0: यादहरू त्यसपछिको प्रिपेड नि तल स्पाटा या वरिले क्या कुरा त्यो खान नकाउ या तिङा पङ या त वटै न कुन तिबी युपी
1: या किर नै के कुवा कुन छि छि कम प्रिपेड नम प्रिपेड कि सि त पोन कुवा खता या कुवा कुन कान करे क्याम टोकन अनलाइन सिमेन का पोङ नान नम भिसा खात
0: या कुवा वने या कुन न तं कान गरो यो न फोन सिरावा त पम पम टिकटक रो नि जे
1: कुइरानी कुन कुइ इराइन बेबे ति अन्त जे खरावाना kana ko po ya yo re ta ki na kon te pup na ya na pe 344 at the free line ore ta ki ka yo ya pon de na ba po kha mira ni ne pe si si te ba ya kona kha na ne ya pon de internet at the visa kha
0: ya ya pon nang bibi de ri gyan a ke de na kona ko ki a wa ke de ba ri ta ka te ira na re o ya pon to pa pon ni na ta ge re ka na no ye ya ja ka ra ngai na te ba kan tai te ta wa no te ba kana kon tai a ya we yo pup ai pon sa ki ja me tan ko